धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट धान धाकिट धात्र धट ध